0: यो हो किप्स 98.3 एफएम तपाईसँगको सहयात्रा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
7: 01 42 35 888 98 012 35 888

0: Life-Changing Coach。तपाईलाई नाच्न आउँछ वा आउँदैन भन्ने बारे कसैले मतलब गर्दैन, त्यसैले जुरुक्क उठ्नुहोस् र नाच्ने अवसरको सदुपयोग गर्नुहोस्। यो भनाई हो डेभ ब्यारीको।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू, कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
6: सम्पर्क ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: यु क्यान डान्स,
8: यु क्यान सिंग, ऑल यु गॉट टू डू इज
9: जस्ट ट्यून इन
1: KIPS FM 98.3 MHz, your companion.
10: The radio of new generation.

नमस्कार साथीहरू, कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सन्चै हुनुहुन्छ होला। यहाँहरूलाई कार्यक्रम ब्युटी हेल्थ एण्ड लाइफ स्टाइलमा स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज, जसलाई तपाईँले संसारभरि सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस www.kipsfm.com बाट वा एप हाम्रो पात्रोबाट। म हुँ होस्ट आरजे युक्ता। यस कार्यक्रम ब्युटी हेल्थ एण्ड लाइफ स्टाइलमा म यहाँहरूलाई ब्युटी हेल्थ वा लाइफ स्टाइल रिलेटेड केही टिप्सहरू दिने गर्दछु वा यही टपिक सम्बन्धी केही जानकारीहरू दिने गर्दछु। ओके श्रोता मित्र, आजको यो कार्यक्रममा म यहाँहरूलाई भन्नेछु डैंड्रफको लागि केही होम रेमेडीज। साथीहरू, डैंड्रफ वा चाया एउटा सामान्य समस्या हो। यो एउटा सिरियस प्रब्लम त होइन, तर डैंड्रफ हटाउन गाह्रो हुन सक्छ। आज मसँग केही इफेक्टिभ होम रेमेडिजहरू छन् जसले गर्दा डैंड्रफ तपाईँले घटाउन वा कन्ट्रोलमा ल्याउन सक्नुहुन्छ। घरमै केही सामानहरू जुटाएर तपाईँले आफ्नो डैंड्रफको ट्रिटमेन्ट गर्न सक्नुहुन्छ। डैंड्रफको के होम रेमेडिजहरू छ म यहाँहरूलाई भन्ने नै छु। अहिलेको लागि भने हामी पहिला एउटा गीत सुनौँ। सो पहिला गीत आजको लागि छ घर से निकलते ही। यो गीत चाहिँ मुभी पापा कहते है बाट रहेको छ। यस गीतको सिङ्गर हुनुहुन्छ उदित नारायण, लिरिसिस्ट जावेद अख्तर हुनुहुन्छ, भने म्युजिक डाइरेक्टर हुनुहुन्छ राजेश रोशन।

हजुर साथी, हामीले भर्खर एउटा मिठो गीत सुनिसक्यौँ, घर से निकलते ही मुभी पापा कहते हैं बाट। ओके, सो आजको यो कार्यक्रम ग्लो एन्ड लवली ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा म यहाँहरूलाई भन्दैछु डेन्ड्रफको लागि केही होम रेमेडिज। ओके, सो सबभन्दा फर्स्ट होम रेमेडी रहेको छ टी ट्री ओयल। डेन्ड्रफ ट्रिट गर्न टी ट्री ओयल इफेक्टिभ हुन्छ। यसमा एन्टी माइक्रोबियल र एन्टी इन्फ्लेमेटरी प्रपर्टिज हुन्छ जसले डेन्ड्रफ सफा गर्छ। यसलाई कसरी प्रयोग गर्ने त म यहाँहरूलाई भन्छु। टी ट्री ओयलको 2-3 थोपा तपाईँको रेगुलर हेयर ओयलमा एड गर्नुहोला अनि यो ओयल आफ्नो टाउकोमा मसाज गर्नुहोला। 1 घन्टा पछि कपाल राम्ररी स्याम्पूले पखाल्नुहोला। हप्ताको 2 चोटि यस्तो गर्यो भने डेन्ड्रफ धेरै कम हुन जान्छ। ओके, सो यो एउटा पहिलो उपाय डेन्ड्रफ घटाउने मैले यहाँलाई भनिसके। सो अब फेरि पनि पालो भएको छ अर्को एउटा गीत सुन्ने। अब चाहिँ हामी सुन्नेछौ गीत जहिलेसम्म संसारमा। यो गीत चाहिँ मिलन नेवारको आवाजमा रहेको छ। यसमा लिरिक्स र म्युजिक रहेको छ विजय कटेलको। अरेन्जर हुनुहुन्छ गोपाल र शैली। मिक्सिङ गर्नुभएको छ श्याम श्वेत र शैलीले भने मास्टरिङ गर्नुभएको छ महेश्वर मान राज भण्डारीले।

हजुर साथीहरू, हामीले भर्खरै सुन्यौं मिलन नेवारको आवाजमा जहिलेसम्म संसारमा। सो आजको यो कार्यक्रममा म यहाँलाई भन्दैछु ड्यान्ड्रफ हटाउनको लागि केही होम रेमेडिज। सो पहिलो रेमेडिज मैले भनिसके, सो अब दोस्रो रेमेडी ड्यान्ड्रफको लागि के छ त? नरिवलको तेल र कागती। साथीहरू, नरिवलको तेल र कागतीको मिश्रणले कपाल टुक्रिने पनि कम गर्छ र हेयर ग्रोथ मा पनि कपाल बढ्ने पनि प्रमोट गर्छ। र साथीहरू, ड्यान्ड्रफ त यसले घटाउने नै भयो। नरिवलको तेलमा एक चिया चम्चा कागतीको झोल मिसाउनुहोला। यो मिश्रणलाई तपाईँले आफ्नो टाउको स्क्याल्पमा फिङ्गर टिप्सले मसाज गर्नुहोस्। करिब 20 मिनट पछि तपाईँको कपाललाई एउटा माइल्ड स्याम्पूले पखाल्नुहोला। ओके, सो यो ड्यान्ड्रफ घटाउने मैले यहाँलाई दोस्रो तरिका पनि भनिसके। अब फेरि पनि हामी अर्को एउटा गीत नै सुनेछौ। अब चाहिँ गीत रहेको छ मोहब्बत हो न जाए, गीत रहेको छ मुभी कसुरबाट। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ कुमार सानु र अल्का याग्निक, म्युजिक नदिम श्रवणको छ भने लिरिक्स यसमा रहेको छ समीरको। यो गीत म यहाँको लागि राख्दैछु र यो गीतपछि पालो हुनेछ एउटा छोटो ब्रेकको। ब्रेकपछि म फेरि पनि आउनेछु कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा यहाँको लागि ड्यान्ड्रफ घटाउने केही टिप्सहरू दिनेछु र साथमा हिन्दी र नेपाली सुपरहिट गीतहरू पनि बजाउने नै छु। सुनाइरहनु होला।

0: This is
1: Hits 98.3 FM, your companion.
2: Hits FM 98.3 presents Pop Hour.
3: Mujhe kaise pata na chala ki tu mainu pyaar.
2: Every Friday 12 p.m.
4: Aafri usne jana ki tareef mumkin nahi.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड वेयर एभर यु आर।
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
5: Every Monday 5 p.m. and Friday 8 p.m.
6: Keep 98.3 FM. Your companion.
5: Beauty, health, and lifestyle. हजुर श्रोता मित्र, फेरि पनि स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा। यस कार्यक्रममा म आज यहाँहरूलाई भन्दैछु डैंड्रफ हटाउने केही होम रेमेडीजहरू। तपाईँ सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 द रेडियो स्टेशन इन टाउन द्याट किप्स यू कुल, किप्स योर लाइफ एन्ड किप्स यू इन्टरटेन्ड। र म हुँ यहाँकै होस्ट आरजे युक्ता। डैंड्रफलाई घटाउने म यहाँको लागि अर्को एउटा टिप नै भन्न जाँदैछु। अर्को टिप रहेको छ दही र कागती। साथीहरू, यो मिश्रणले डैंड्रफ त हटाउँछ नै, साथमा यसले झुर्रो परेको कपाललाई पनि स्मुथ बनाउँछ। एक कप दहीमा एउटा कागती निचार्नुहोस् र अब यो मिश्रणलाई पुरा टाउकोमा राख्नुहोला। तपाईँको स्क्याल्पदेखि टुप्पोसम्म यो मिश्रणलाई लगाउनुहोस्। करिब एक घण्टापछि कपाल पखाल्नुहोस् एउटा माइल्ड स्याम्पू युज गरेर। यसरी यो मिश्रणलाई तपाईँले हप्ताको एकचोटि लगाउनुहोला, डैंड्रफ तपाईँको घटेर जान्छ। ओके, सो अर्को एउटा टिप मैले दिइसके यहाँहरूलाई डैंड्रफ घटाउने होम रेमेडी। अब चाहिँ फेरि पनि हामी गीत नै सुनौ है त साथीहरू। गीत चाहिँ अब मसँग रहेको छ आँखा भरि नाच्छौ। यो गीत चाहिँ प्रणव तिमल सिन्हा फिचरिङ द 59 को

अफिसर र हामीले एउटा गीत सुनिसक्यौं र अब चाहिँ फेरि पनि यहाँहरूलाई अर्को एउटा टिप मैले दिने पालो भइसकेको छ. सो ड्यान्ड्रफलाई तपाईँले कसरी हटाउन सक्छ, अर्को एउटा होम रेमेडी रहेको छ मेथी र कागती. साथीहरू, मेथी र कागतीको मिश्रण पनि ड्यान्ड्रफ हटाउन इफेक्टिभ हुन्छ. एक चम्चा मेथी एक रात भिजाउनुहोस्. अब यसको स्मुथ पेस्ट बनाउनुहोस् र यसमा दुई तिन थोपा कागती मिसाउनुहोस्. अब यो मिश्रणलाई स्क्याल्पमा लगाउनुहोस्. 30 मिनट पछाडि कपाल एउटा माइल्ड स्याम्पूले पखाल्नुहोला. यस्तो तपाईँले हप्ताको एकचोटि गर्नुभयो भने पनि ड्यान्ड्रफ धेरै नै घट्दै जानेछ. अल राइट, सो यो अर्को एउटा होम रेमेडी पछि म फेरि पनि यहाँहरूलाई गीत नै सुनाउन चाहन्छु. अब चाहिँ गीतको बोल रहेको छ ओ जाने जाना. यो गीत चाहिँ मुभी मधोशीबाट रहेको छ. यसको सिङ्गर्सहरू हुनुहुन्छ साधना सरगम र उदित नारायण. लिरिसिस्ट यस गीतको हुनुहुन्छ शकील आजमी. म्युजिक डाइरेक्टर हुनुहुन्छ रूप कुमार राठौर.

ओके साथीहरू, हामीले एउटा हिन्दी गीत हामी सुनिसक्यौँ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा. यस कार्यक्रममा म यहाँहरूलाई भन्दैछु डैंड्रफलाई हटाउने केही होम रेमेडीज. सो अब अर्को एउटा होम रेमेडीतिर नै म लाग्न चाहन्छु. अर्को होम रेमेडी रहेको छ एप्पल साइडर भेनेगर. साथीहरू, एप्पल साइडर भेनेगरमा एन्टी फङ्गल र एन्टी ब्याक्टेरियल प्रपर्टिज हुन्छ जसले डैंड्रफ कजिङ एलिमेन्ट्स ट्रिट गर्छ. यसलाई कसरी लगाउने त म यहाँहरूलाई भन्छु. पानी र एप्पल साइडर भेनेगर उत्तिकै मात्रामा मिसाउनुहोस्. यो मिश्रणलाई टाउकोमा लगाउनुहोस् र 15 मिनटपछि कपाल एउटा माइल्ड स्याम्पूले पखाल्नुहोस्. यस्तो गर्यो भने पनि तपाईँको डैंड्रफ बिस्तारै घट्दै जानेछ. अल राइट, यो एउटा होम रेमेडी मैले यहाँलाई दिइसके. अब फेरि पनि हामी अर्को एउटा गीत नै सुन्नेछौँ. अब त्यो गीतको बोल रहेको छ माया. यो गीत चाहिँ रहेको छ द अग्ली स्पैम्डको. र साथीहरू, यो गीतपछि पाल हुनेछ हाम्रो दोस्रो ब्रेकको. दोस्रो र अन्तिम ब्रेक पनि रहनेछ यो. र ब्रेकपछि म फेरि पनि आउनेछु यहाँलाई डैंड्रफ हटाउने होम रेमेडिज दिनको लागि र मिठो मिठो गीतहरू पनि सुनाउनको लागि. सुन्दै रहनुहोला किप्स एफएमलाई.

0: Yoho Kips FM 98.3 MHz.
1: In aankhon ki masti mastane hazaar
2: Kips 98.3 FM ma gazal sansar
3: mujhse milne shama jala kar aaj mehfil mein
2: गजल संसार
3: गुम का खजाना तेरा भी है मेरा भी
4: हर एक शनिवार बिल्कुल 10 बजे
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 35 444
7: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
9: Babu, pani ko bill tiri de lo.
10: La. तिरी दे
11: बाबु बत्तीको बिल तिर दे आज
10: ल ल तिरी दे
9: दादा इन्टरनेट को पनि लास्ट दिनु है आज
10: ल त्यो पनि तिर दे
9: तर सबै कुरा यति छिटे कसरी तिरिस
10: किनकि मसँग हाम्रो पात्र छ
11: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
10: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
12: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
13: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
14: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
13: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
14: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
12: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
15: 01 42 35 888 98 012 35 888
16: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
17: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: तपाई सुन्दै हुनुहुन्छ
4: के
3: ई
4: बी
5: एस Kips 98.3 FM, your companion.
1: Beauty, health and lifestyle. अलराइट साथीहरु ब्रेक पछि म युक्ता फेरि पनि हाजिर भइसके कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा आजको यो कार्यक्रममा म यहाँहरूलाई भन्दैछु डैंड्रफ हटाउने केही होम रेमेडीजहरु तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो अफ न्यू जेनेरेशन द स्टेशन दैट किप्स यू कुल किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड अनलाइन तपाईले हामीलाई सुन्न सक्नुहुन्छ हाम्रो एड्रेस kipsfm.com वा सुन्न सक्नुहुन्छ एप हाम्रो पात्रोबाट पनि ओके सो साथीहरू डैंड्रफ हटाउनको लागि म अर्को एउटा टिप भन्न जाँदैछु र त्यो हो ओलिभ ऑयल ओलिभ ऑयलले कपाललाई मोइस्चराइज गर्छ यसले स्क्याल्प इरिटेसन र डैंड्रफ पनि हटाउँछ ओलिभ ऑयलले टाउकोमा राम्ररी मसाज गर्नुहोला हप्ताको 3 चोटि तपाईँले ओलिभ ऑयलबाट टाउको मसाज गर्नुभयो भने डैंड्रफ कम हुँदै जानेछ अलराइट सो ओलिभ ऑयलले पनि डैंड्रफ हटाउँछ यो एउटा टिप पछि अब म यहाँहरूलाई फेरि एउटा गीत नै सुनाउनेछु अब चाहिँ मसँग गीत रहेको छ कोही फरियाद यो गीत चाहिँ मुभी तुम बिनबाट रहेको छ यो गीतको सिङ्गर हुनुहुन्छ जगजीत सिंह

हजुर साथीहरू, भर्खर हामीले सुन्यौं गीत कोही फरियाद मुभी तुम्बिनबाट। अब चाहिँ फेरि पनि म यहाँलाई भन्न जाँदैछु डैंड्रफ हटाउने एउटा होम रेमेडी। ओके, सो त्यो रहेको छ अदुवाको जुस वा अदुवाको रस। अदुवाको जुसले डैंड्रफ त हटाउँछ नै, साथमा यसले हेयर ग्रोथ प्रमोट गर्छ र हेयर फल कन्ट्रोल पनि गर्छ। एक टी स्पुन अदुवाको रस तिलको तेलमा मिसाउनुहोस्। यस मिश्रणलाई हल्का तताउनुहोस् र यो तपाईँको स्क्याल्पमा मसाज गर्नुहोस्। अनि आधा घण्टापछि स्याम्पूले कपाल पखाल्नुहोस्। यस्तो गर्यो भने पनि तपाईँको डैंड्रफ हट्नेछ। ओके, सो यो अर्को एउटा टिप मैले यहाँलाई भनिसकेँ। सो अब फेरि पनि गीत सुन्ने पालो भइसकेको छ। अब चाहिँ गीत मसँग रहेको छ सबिन राईको आवाजमा र गीतको बोल रहेको छ सुन्दरताको तिमी। ओके साथीहरू, यो गीत म यहाँहरूको लागि राख्दैछु। सुनौँ है त अब यो गीत।

ओके साथी भर्खर हामीले सुनिसक्यो गीत सुन्दरताको तिमी सबिन राईको आवाजमा। यस कार्यक्रममा म यहाँलाई भन्दैछु डैंड्रफ हटाउने केही होम रेमेडीजहरू, र अब फेरि पनि बेला भइसकेको छ अर्को एउटा रेमेडी भन्ने। र अर्को रेमेडी छ प्याजको रस वा प्याजको जुस। प्याजको रस हेयर ग्रोथ र डैंड्रफको लागि एकदमै राम्रो हुन्छ। यसले कपाल पातलिँदै जाने र कपाल टुक्रिने समस्यालाई पनि हटाउँछ। प्याजको रसलाई नरिवलको तेलसँग मिसाउनुहोस् र यसलाई तपाईँले आफ्नो टाउकोमा मसाज गर्नुहोस्। 20 मिनट पछि एउटा माइल्ड स्याम्पूले पखाल्नुहोला। यस्तो हप्ताको दुईचोटि गर्नुभयो भने डैंड्रफ कम हुँदै जानेछ। ओके, सो यो अर्को एउटा टिप जुन चाहिँ हाम्रो यो लास्ट टिप पनि हुनेछ। अब चाहिँ हामी कार्यक्रमको अन्त्यतिर आइसकेको छौँ। अब यो टिप सँगसँगै मेरो पनि बिदा माग्ने बेला भइसकेको छ। तर साथीहरू, म जान अगाडि यहाँहरूको लागि एउटा गीत राखेर जाँदैछु। अब चाहिँ हामी सुन्नेछौँ गीत वो लम्हे वो बाते। यो गीत चाहिँ मुभी जहरबाट रहेको छ। सिङ्गर यस गीतको हुनुहुन्छ आतिफ असलम। लिरिक्स यस गीतमा रहेको छ सैयद कादरीको। सो यो गीत म अब यहाँहरूको लागि राख्दैछु। कार्यक्रम कस्तो लाग्यो यहाँले हामीलाई लेखेर पठाउनु होला हाम्रो फेसबुक पेजमा। फेसबुक पेजको एड्रेस रहेको छ facebook.com/gipsfm। ओके साथीहरू, अब यो भन्दै यहाँहरूको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै म युक्ता पनि यहाँहरूसँग बिदा माग्न चाहन्छु।

life-changing quotes. तपाईको जीवनमा धेरै मानिसहरू आउने र जाने छन्, तर केवल सच्चा साथीहरूले तपाईको हृदयमा छाप छोड्ने छन्। यो भनाई हो एलिनोर रुजवेल्टको।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: Enjoy the cover version of your favorite songs Covermania at 98.3 Covermania at 98.3
0: Every Monday 5 p.m. and Friday

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Mix Max at 98.3.

Kibbs 98.3 FM, your companion.

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल। साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
1: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
2: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
1: किन एएसी लाइट ब्रिक नै?
2: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तो रहेछ।
2: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ। फोन 01-591-35-96-98-12-35-444।
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक, सधैं तपाईसँग।
0: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
4: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्युरुल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
0: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पार्टिगर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
0: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
8: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम
9: भञ्जाङ चौतारी
8: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
10: World full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trending.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
4: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
5: Mix Max at 98.3.

0: यो हो किप्स 98.3 FM तपाईं सँगको सहयात्रा
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
0: म्युजिक मज्जा म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 FM मा

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Nepali Super Hits.

0: Life-Changing Quotes. तपाईंको पहिरन भन्दा महत्त्वपूर्ण तपाईंको चरित्र हो. यो भनाई हो स्कॉट स्यानफोर्डको.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा. कार्यक्रम
2: भञ्जाङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा.
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
7: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
9: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-35-888.
0: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. Just tune in, radio naya generation ko.
12: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा
12: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा.

0: Dabei sunrahe hunsa Kips FM 98.3 MHz, your companion.
1: Kips time check.
2: अहिले बिहानको 9 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
7: Kips most wanted.
8: हेलो हाई नमस्कार तपाईँलाई स्वागत गर्न चाहन्छु. मेरो नाम हो निजल. किप्स एफएम 98.3 यो कम्पनीको कार्यक्रम किप्स मोस्ट वान्टेडमा किप्स मोस्ट वान्टेडमा 10 उत्कृष्ट नेपाली गीत सङ्गीतहरू काउन्टडाउन तपाईँले सुन सक्नुहुन्छ. तिनवटा एक्साइटिङ सेगमेन्ट्सका गीतहरू पनि सुन सक्नुहुन्छ. प्लास ब्याक न्यू पिन्स एन्ड माई चोइस सेगमेन्टका गीतहरू कार्यक्रममा तपाईँले एक घन्टा सुन्न सक्नुहुन्छ. नम्बर 10 नम्बर 1 को यात्रा सुरु भइसकेको छ र कार्यक्रम किप्स मोस्ट वान्टेडलाई चाहिँ वर्ल्ड वाइड सुन्नको लागि kipsfm.com हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ. फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक टिकटकमा. आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज. अहिले पनि हामी नम्बर 10 तर्फ लाग्दैछौँ. नम्बर 10 यो विक रहेको छ टुक्राए र मेरो माया बाई मेलिना राई. लिरिक्स रहेको छ सुजन कोइरालाको भने म्युजिक दिएका छन् ऋषि निरौलाले. म्युजिक अरेन्ज गरेका छन् विशाल निरौलाले अनि मिक्स मास्टर गरेका छन् कुमार राणाले. सुन्छौ नम्बर 10 टुक्राए र मेरो माया.
9: किप्स मोस्ट वान्टेड नम्बर 10.

0: अब नम्बर एट तर्फ लागौ. नम्बर एटमा यो विक रहेको छ सलल कर्णाली बाई प्रमोद खरेल एन्ड सपोर्टिङ भोकल रहेको छ सृष्टि बुढाको. लिरिक्स एन्ड म्युजिक रहेको छ सुरज थापाको. भने म्युजिक अरेन्जमेन्ट भने गरेका छन् प्रमोद एन्ड परम्पराले एन्ड सुरज थापाले. सुन्छ नम्बर एटमा सलल कर्णाली.
1: Kids must wanted number 8.

0: ओके, इट्स टाइम फर नम्बर सेभेन. नम्बर सेभेनमा चिसो चिसो झरी बाई प्रताप दास अनि रचना रिमाल रहेको छ. लिरिक्स एन्ड म्युजिक सौगात श्रेष्ठ अनुरागीको रहेको छ. अनि अरेन्ज गरेका छन् विष्णु तामाङले, मिक्स मास्टर गरेका छन् कुमार सानुपुनले. सुन्छ नम्बर सेभेनमा चिसो चिसो झरी.
1: Most Wanted number 7.

0: ओके हाम्रो पहिलो सेगमेन्टतर्फ लागौँ श्रोता मित्र. हाम्रो पहिलो सेगमेन्टको नाम रहेको छ फ्ल्यासब्याक. फ्ल्यासब्याकमा पुराना चर्चित गीतहरू प्ले गर्ने गर्दछौँ र आज फ्ल्यासब्याकमा ल्याएको छ गीत मन मनै बाई कर्णदास.
1: फ्ल्यासब्याक.

0: Enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan sabadan, chanchal chitvan, dheere se tera ye muskaan.
0: Bollywood golden hits.
2: Kayavali pyar ka dushman hai.
0: Every Monday and Friday, 10 p.m. Sunday and Tuesday, 4 p.m.
3: Hey, bachna, ay, haseeno, lo main aa gaya.
4: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
0: Every Monday, 5 p.m. and Friday, 8 p.m.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 98.5 1170939 98.5 1170939
7: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
9: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
0: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे
12: History of Rock.
13: Here I am. Rock you like a hurricane.
14: Monday 3 p.m. Only on Keeps FM 98.3 megahertz, your companion.
15: Kehi naulo.
16: Rochak.
15: Ani achamma lagne tathyaharu.
17: Keeps 98.3 FM ma. Karyakram Radio ma Rochak. Radio ma Rochak.
16: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8-9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएममा

पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ स्टेशन किप्स एफएम 98.3 योर कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनरेसन द स्टेशन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स एन्टरटेन्ड काउन्टडाउन हामी गरिरहेका छौँ काउन्टडाउन जारी रहेको छ नम्बर 10 नम्बर 7 को गीत तपाईँले सुनिसक्नु भएको छ नम्बर 6 तर्फ लागौ नम्बर 6 मा यो विक रहेको छ सिटी बजाउँदै बाई राहुल श्रेष्ठ एन्ड एलिना चौहान रहेको छ लिरिक्स म्युजिक एन्ड ऱ्याप गाएका छन् जगत तिरुवाले भने अरेन्ज एन्ड मिक्स मास्टर गरेका छन् जीवन बधुले सुन्छौ नम्बर 6 मा सिटी बजाउँदै किप्स

0: अब नम्बर फोर को पालो छ. नम्बर फोर मा युवी गरेको छ इटरीको बजारमा बाई आनन्द कार्की एन्ड गङ्गा कडेल. लिरिक्स रहेको छ श्रीकृष्ण लुइटेलको, कम्पोजिसन रहेको छ लक्ष्मण सिस्को, अनि म्युजिक दिएका छन् अर्जुन कटुवालले, मिक्स मास्टर गरेका छन् पुखराज शङ्करले. सुन्छ नम्बर फोरमा इटरीको बजारमा.
1: किड्स मोस्ट वान्टेड नम्बर फोर.

हजुर, हाम्रो दोस्रो सेगमेन्टको पालो भइसकेको छ र सेकेन्ड सेगमेन्टको नाम रहेको छ न्यू पिन्च। न्यू पिन्चमा लेटेस्ट रिलिजेसहरू हामी त्यही गर्ने गर्दछौँ र आज ल्याएको छु गीत न्यू पिन्चमा माया छ मनमा छ बाई एसडी योगी एन्ड रेश्मा पुन। लिरिक्स रहेको छ राम अभिरल विष्टको, म्युजिक डिरेक्टर रहेको छन् एसडी योगी, म्युजिक प्रड्युसर रहेको छन् रिकेश गुरुङ एन्ड मिक्स मास्टर गरेका छन् एसडी योगीले। सुन्छौँ न्यू पिन्चमा माया छ मनमा छ।

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591335996 98012 34 444

0: दोस्तों और अंतिम व्यापारिक घोषणा पछी फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 योर कम्पनी ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन दैट अलवेज किप्स यू कूल किप्स यू अलाइभ किप्स यू एन्टरटेन्ड र काउन्टडाउन जारी रहेको छ काउन्टडाउनमा हामीले नम्बर 10 नम्बर 4 को सङ्ग त सुनिसकेका छौँ अब हामी लाग्दैछौँ नम्बर 3 तर्फ नम्बर 3 मा पिआरी गाउँदैछन् बियोन्ड ब्रिजेस एन्ड अबु द रियल म्यान लिरिक्स एन्ड कम्पोजिसन बियोन्डको रहेको छ मिक्स मास्टर गरेका छन् ब्रिजेस श्रेष्ठले सुन्छ नम्बर 3 मा पिआरी
1: किप्स मोस्ट वान्टेड नम्बर 3

0: हजुर, अब माई चोइस सेगमेन्ट तर्फ लागौ। माई चोइस हाम्रो तेस्रो सेगमेन्ट रहेको छ र आज माई चोइसमा ल्याएको छु गीत एक देव लिम्बुको आवाजमा गुमसुम।
1: माई चोइस

0: Other friends, now let's do a quick recap.
1: Are you ready?
2: Recap. Let's go.
0: Number 10 मरेको छ टुक्राएर मेरो माया बाय मेलिना राय. Number 9 मरेको छ मखमली बाय द हुलाकी ब्यान्ड. Number 8 मरेको छ सलला कर्णाली बाय प्रमोद खरेल. Number 7 मरेको छ चिसो चिसो झरी बाय प्रताप दास एन्ड रचना रिमाल. Number 6 मरेको छ सिटी बजाउँदै बाय राहुल श्रेष्ठ एन्ड एलिना चौहान. Number 5 मरेको छ आँखैमा लाउने मेरो गाजल बाई स्मिता बोहरा एन्ड साजन शाह. नम्बर 4 रहेको छ इटरीको बजारमा बाई आनन्द कार्की एन्ड गङ्गा कडेल. नम्बर 3 रहेको छ पिआरी बाई बियोन ब्रिजेस एन्ड अबु द रियल म्यान. नम्बर 2 रहेको छ केटी फोर सुमाया बस्यु बाई आशिष अविरल एन्ड अस्मिता अधिकारी. ओके, रिक्याप पनि हामीले गऱ्यौँ र पक्कै पनि अब

0: मनिष श्रेष्ठको अरेन्ज मिक्स मास्टर गरेका छन् रिकेश गुरुङले. चकमा गीत सुन्छौँ, नम्बर वानको सङ, र यो गीत इन्जोय गर्नुहोला. समय धेरै कम छ हामीसँग, समय अब बिदा माग्ने पनि भइसकेको छ. र कार्यक्रम कस्तो लाग्यो सुला सुझाव हामीलाई पक्कै पनि पठाउनुहोला. फेसबुक पेज रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज, हामीलाई यही नामबाट तपाईँले इन्स्टाग्राम र त्यस्तै टिकटकमा पनि भेट्न सक्नुहुन्छ. यति भन्दै आजको लागि म निजल पनि बिदा भए. नमस्कार, टेक केयर, बाय. सुन्दै गर्नुहोला किप्स एफएम 98.3, योर कम्पेनियन.
1: किस मोस्ट वान्टेड नम्बर 1.

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
1: भन्ज्याङ चौतारी
0: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 10 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Are you ready for the big O?
0: This is Inbox.
7: Yeah!

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
0: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
2: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 98511709 98511709
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तै रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98012 3544
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
6: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
7: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: कार्यक्रम कलियुग टाइम कलियुग टाइम बुझिना मैले बुझाइदेऊ कसैले
0: बुझिना मैले बुझाइदेऊ कसैले कलियुग टाइम्स एभ्री डे 11 टु 12

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: पूरे एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरू
2: 3 in 1
3: Every Saturday 9 AM and Thursday 6 PM
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
7: के भयो बोला दाइ के गुनगुनाइरहेको
6: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
7: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
6: यति सजिलै
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा हर्चमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे।
6: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू, कार्यक्रम
7: म्युजिक मज्जा
6: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएममा।

0: and Bali Bob. Flashback. Every Sunday and Tuesday, 10 p.m., Thursday, 9 a.m., and Saturday, 5 p.m.
1: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678

0: लोकेशन को लागी गुगल गर्नुहोस्, बैटरी शॉप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि।
7: थप जानकारी तथा बुकिङका लागि
8: 0142-35-888 98-0-12-35-888।
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: Kips FM 98.3 megahertz, your companion. The radio of new generation.
12: Stay connected with your favorite station, Kips FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
12: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 megahertz and hit that follow button today.

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 11 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: किप्स 98.3 FM को कलिउड टाइममा अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
3: अब इंटरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
4: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
5: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
13: भञ्जाङ चौतारी
12: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
14: पुरै एक घन्टा तीनवटा मुभिजका सुपरहिट गीतहरू
15: थ्री इन वन
16: एभ्री स्याटरडे 9 एएम एन्ड थर्सडे 6 पीएम
17: नेपाली साङ्गीतिक क्षेत्रका गीत सङ्गीतको साथमा रमाइला सेगमेन्ट्सहरू कार्यक्रम
15: Music, Mazza.
17: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 FM मा

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
4: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
3: किन एएसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98512 34444
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
10: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
11: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
10: Yoho Kips FM 98.3 MHz.
12: किप्स 98.3 एफएम को कलिउड टाइममा अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: life-changing quotes. पर्खेर बस्नेहरूले त्यति मात्रै पाउँछन् जति कोसिस गर्नेहरूले छाडेका हुन्छन्। यो भनाई हो एपीजे अब्दुल कलामको।
1: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला।
2: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
3: नया नया सजौ है संसार, सुख दुख बाटो है मेरे।
4: Keeps unplugged,
5: फुल है ना काड़ा काड़े बाट।
4: नेपाली आर्टिस्ट सिंगर्स हरका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनु होला। हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे।

0: ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू, कार्यक्रम
6: म्युजिक मजा, म्युजिक मजा
5: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा।
7: राजा मतीवा मती नएवा ने पूछे चंगुटु खेले।
8: नेपाल भाषा या न्याय पुसे चौ मेता
9: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज़।

0: तीस वर्ष देखि इंटरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंक मनसंग जोड़िएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंक।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरु
6: 3 in 1
7: Every Saturday 9 a.m. and Thursday 6 p.m.
8: कार्यक्रम Kollywood
9: Times every day 11 to 12 p.m.
10: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
11: हजुर नमस्ते अनि स्वागत छ यो किप्स FM 98.3
12: नमस्कार किप्स 98.3 FM
13: यो हो किप्स 98.3 FM तपाईँ सँगको सहयात्रा
14: Classic Hindi Pop Time at KIPS FM 98.3.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511
3: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
4: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
9: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
10: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
11: KIPS 98.3 FM your companion
0: Classic Hindi Pop Time at KIPS FM 98.3

0: Life-Changing Quotes。प्रेरणा आफै भित्रबाट आउँछ। आफू सकारात्मक हुनुपर्छ। जब तपाईँ सकारात्मक हुनुहुन्छ, राम्रो चीजहरू हुन्छन्। यो भनाइ हो दीप रोयको।
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम भन्ज्याङ चौतारी प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
2: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 1 बजेको छ
2: Keeps you cool. Keeps you alive.
3: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
1: किप्स 98.3 FM मा पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका लोक

0: यो हो KIBS 98.3 FM तपाई सँगको सहयात्रा।
1: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र KIBS FM 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. KIBS FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इँटा राम्रो होला?
5: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन एएसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तै रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596 98-012-35-444।
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: बाबु, पानीको बिल तिरिदे ल।
9: ल तिरिदे।
10: बाबु, बत्तीको बिल तिरिदे आज।
9: ल ल तिरिदे।
8: दादा, इन्टरनेट को पनि लास दिनु है आज।
9: ल त्यो पनि तिरिदे।
8: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
9: किनकि मसँग हाम्रो पात्र छ।
10: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
9: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

0: the radio station that keeps you cool, alive and entertained. Kips FM 98.3 MHz, your companion.
1: Kips 98.3 FM ma gazal sansar
2: mujhse milne shama jala kar aaj mahal mein
1: gazal sansar
2: gum ka khazana tera bhi hai mera bhi
3: har ek shanivar din ki 10 baje
4: एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत
5: थ्री इन वन
4: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM
6: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक सधैं तपाईं सँग
7: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
8: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युरुल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
7: खुशीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 98511709 98511709
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
10: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 5302678 5302678 लोकेशन को लागी गूगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
11: यू कैन डांस
12: You can sing. All you gotta do is
13: just tune in.
4: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा हर्चमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे
5: केही नौलो
6: रोचक
5: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
6: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
7: Kips 98.3 FM, your companion.
6: Kips 98.3 FM, ma, purva meji dekhi pashchim mahakali samaka lo.

0: life-changing quotes. जीवनमा तपाईसँग भएका साथीहरूको संख्याले फरक पर्दैन, तर तपाईसँग भएका साथीहरूको गुणस्तरले पक्कै फरक पर्दछ।
1: टिप्स 98.3 एफएममा गजल संसार।
2: मुझसे मिलने शमा जलाकर आज महल में आज
1: गजल संसार।
2: गुम का खजाना तेरा भी है मेरा भी।
0: हर एक शनिवार बिल्की 10 बजे
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Amilai sunnuhos www.keepsfm.com marfat. Just tune in. Radio Naya Generation Co.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि

0: 30 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
8: Best romantic Hindi song.
9: रब दिखता है यारा मैं क्या करूं।
8: Every Sunday 9 p.m. and Tuesday 6 p.m.

0: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे पुरै एक घण्टा तीनवटा मुभीजका सुपरहिट गीतहरू
1: 3 in 1
2: Every Saturday 9 AM and Thursday 6 PM.
3: This is Kips 98.3 FM, your companion.
4: Nepali Super Hits.

0: Life-changing quotes. असफलता भनेको विचार पुर्याएर पुनः प्रयास गर्ने अवसर हो। यो भनाई हो हेनरी फोर्डको।
1: KIPS FM 98.3 presents Pop Hour.
2: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
1: Every Friday 12 p.m.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 3 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
6: हेलो नमस्कार तपाईँलाई स्वागत छ कार्यक्रम वीकली वर्ल्ड न्यूजमा किप्स एफएम 98.3 यो कम्पानियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु एन्टरटेन्ड कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज अहिले पनि चाहिँ हामी कर्णालीका छैला सुन्छौँ नेपथ्य ब्यान्डको सङ एज अ भेरी फर्स्ट सङ फर टुडे

श्रोता मित्र विकली वेलनेस सुन्दै हुनुहुन्छ। विकली वेलनेसमा पहिलो न्युजतर्फ लाग्न चाहन्छु। न्युज रहेको छ EU प्रतिबन्धबारे चीनको चेतावनी। युक्रेन युद्धमा रूसलाई सहयोग गरेको आरोपमा चिनिया कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धको तयारी गरिरहेको युरोपेली संघ EUलाई चीनले कडा चेतावनी दिएको छ। बेजिङले आफ्ना कम्पनीमाथि प्रतिबन्ध लगाइए आवश्यक कदम चालेर राष्ट्रहित र अधिकारको रक्षा गर्ने जनाएको छ। सन् 2022 रूसले युक्रेनमाथि आक्रमण गरे यता EUले मस्को विरूद्ध विभिन्न चरणमा प्रतिबन्धहरू लागू गर्दै आएको छ। अहिले प्रस्ताव गरिएको नयाँ प्रतिबन्ध प्याकेजले रूसी सैन्य संरचनालाई सहयोग गरेको आरोप लागेका तेस्रो मुलुकका कम्पनीहरूको व्यापारिक गतिविधिलाई थप सीमित गर्ने लक्ष्य राखेको छ। EU अधिकारीहरूका अनुसार प्रस्तावित सूचीमा मुख्य भूमि चीन र हङकङका 14 कम्पनीलाई समावेश गरिएको छ। यी कम्पनीहरूलाई युरोपेली वस्तु तथा प्रविधि खरिदमा प्रतिबन्ध लगाउने तयारी गरिएको बताइएको छ। यस्ता प्रतिबन्ध लागू हुने EUका सबै 27 सदस्य राष्ट्रको सर्वसम्मत समर्थन आवश्यक पर्नेछ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बुधबार नियमित पत्रकार सम्मेलनमा चीनले अन्तर्राष्ट्रिय कानूनको आधार बिना लगाइने एकपक्षीय प्रतिबन्धको सधैँ विरोध गर्दै आएको बताए। उनले युरोपेली पक्ष समक्ष यस विषयमा पटक पटक गम्भीर चासो र आपत्ति प्रकट गरिएको पनि उल्लेख गरे। चीनले घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको छ र आफ्नो वैध अधिकार तथा हितको दृढतापूर्वक रक्षा गर्न आवश्यक कदम चाल्नेछ लिनले चेतावनी दिए। युक्रेन युद्धमा विशेष गरी ड्रोन प्रविधिको प्रयोग निर्णायक बन्दै गएको छ। विश्वव्यापी नागरिक ड्रोन बजारमा चिनिया कम्पनीहरूको बलियो उपस्थिति रहेकाले तिनका केही उत्पादन सैन्य प्रयोजनमा समेत प्रयोग हुन सक्ने आशंकाले पश्चिमी मुलुकहरू चिन्तित छन्। यद्यपि बेजिङले आफूले युद्धरत कुनै पनि पक्षलाई घातक सैन्य सहायता नपठाएको र युक्रेन युद्धमा तटस्थ भूमिका निर्वाह गरिरहेको दावी गर्दै आएको छ। EUले भने रूसको युद्ध क्षमता कमजोर पार्न थप दबाव आवश्यक रहेको बताएको छ। युरोपेली संघकी विदेश नीति प्रमुख काचा कालसले मंगलबार सामाजिक सञ्जाल मार्फत नयाँ प्रतिबन्ध प्याकेजलाई पछिल्ला 2 वर्ष भन्दा बढी अवधिकै सबैभन्दा व्यापक सूचीकरण भएको बताएका थिए। उनका अनुसार नयाँ उपायहरू विशेष गरी वित्तीय क्षेत्र, ऊर्जा उद्योग र ड्रोन उत्पादनसँग सम्बन्धित संरचनामाथि केन्द्रित छन्। एक एक इँटा हटाउँदै हामी रूसको युद्ध अर्थतन्त्रको जग कमजोर बनाइरहेका छौं, कालसले उल्लेख गरेका छन्। युक्रेन युद्ध 5 वर्षमा प्रवेश गरिरहँदा रूसमाथिको दबाव बढाउने पश्चिमी प्रयास र त्यस विरूद्ध चीनको प्रतिरोधले बेजिङ ब्रसेल्स सम्बन्धमा थप तनाव उत्पन्न हुने संकेत देखिएको छ। हजुर, कार्यक्रम विकली वेलनेसमा अब हामी अर्को गीततर्फ लाग्छौं र गीत रहेको छ अनन्त कार्कीको आवाजमा इटरीको बजारमा।

श्रोता मित्र, विकली वर्ल्डमा अब हामी अर्को न्युज तर्फ लागौ। न्युज रहेको छ, क्यानाडामा नक्कली लाइसेन्सको भरमा 17 वर्ष विमान उडाउने पूर्व पाइलट पक्राउ। पुरा न्युज विकली वर्ल्ड न्युजमा, क्यानाडामा एकजना पूर्व विमान चालकलाई झण्डै 17 वर्षसम्म आवश्यक र उचित लाइसेन्स बिना नै सयौं व्यावसायिक उडानहरू भरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ओन्टारियोको पिल क्षेत्रीय प्रहरीले गत मंगलबार दिएको जानकारी अनुसार एयर क्यानाडाका पूर्व कप्तान 59 वर्षीय जोफ्री वाललाई 4 महिना लामो अनुसन्धान पछि ठगी र अन्य विभिन्न आरोपमा पक्राउ गरी कानूनी कारवाही अगाडि बढाइएको हो। प्रहरीका अनुसार वालले सन् 2009 देखि 2025 को बीचमा नक्कली पाइलट लाइसेन्सको प्रयोग गरी 900 भन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू सफलतापूर्वक कमाण्ड गरेका थिए। सन् 2025 आफ्नो सेवाबाट अवकाश लिनु अघि वालले आफ्नो योग्यता र प्रमाण पत्रका विषयमा एयर क्यानाडा र नागरिक उड्डयन अधिकारी दुवैलाई चुक्याएको पर्याप्त प्रमाण फेला परेको प्रहरीको दावी छ। वालसँग व्यावसायिक पाइलट लाइसेन्स भने सुरक्षित थियो, तर ठूला व्यावसायिक विमानहरूको कप्तानी गर्नका लागि अनिवार्य मानिने सर्वोच्च स्तरको एयरलाइन ट्रान्सपोर्ट पाइलट लाइसेन्स भने उनीसँग थिएन। आवश्यक मुख्य अनुमति पत्र नै नक्कली बनाएर विमान उडाएको आरोपमा उनीमाथि अहिले ठगीको एउटा मुद्दा, जाली कागज पेश गरेको 2 मुद्दा, नक्कली ट्रेडमार्क प्रयोग गरेको 3 मुद्दा र सार्वजनिक उपद्रव मचाएको 1 मुद्दा दर्ता गरिएको छ। यस विषयमा वालका कानूनी प्रतिनिधिहरूसँग प्रतिक्रिया लिन खोज्दा उनीहरू सम्पर्कमा आउन सकेनन्। पिल क्षेत्रीय प्रहरी प्रमुख निशान दुरेपाले यस घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै एक विज्ञप्ति जारी गरेका छन्। उनले भनेका छन्, यो मामिला अत्यन्तै चिन्ताजनक छ र यसले जनविश्वास तथा सुरक्षाको मुटुमै प्रहार गरेको छ, किनकि अभियुक्तले 900 भन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू मार्फत लाखौं यात्रुहरूको जीवनलाई जोखिममा पारेको आरोप लागेको छ। अर्कोतर्फ एयर क्यानाडाले आफ्ना पूर्व चालकको यो कदमलाई अत्यन्तै गम्भीरताका साथ लिएको स्पष्ट पारेको छ। यद्यपि यसबाट यात्रुहरूको सुरक्षामा कुनै पनि किसिमको सम्झौता वा खतरा भने नभएको दावी एयरलाइन्सले गरेको छ। कम्पनीका अनुसार सबै पाइलटहरूले आफ्नो दक्षता परीक्षणका लागि हरेक 6 महिनामा अनिवार्य तालिम दिनुपर्छ र वर्षमा 1 पटक प्रमाणित पाइलटसँगै उडान भरेर जाँच गराउनुपर्छ। यस प्रक्रियामा वालले आफ्नो तालिमको आवश्यकतालाई सफलतापूर्वक पूरा गरेको वा सबभन्दा राम्रो प्रदर्शन गरेको र ठूला विमानहरू सुरक्षित रूपमा सञ्चालन गर्न उच्च स्तरको क्षमता देखाएको एयर क्यानाडाले उल्लेख गरेको छ। कार्यक्रम विकली वर्ल्ड न्युजमा अर्को गीततर्फ लागौं। गीत रहेको छ सरर सरर बाई केयर सिंह लिम्बू।

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khumar. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya
1: intezaar. इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
2: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
1: किन ए एसी लाइट ब्रिक नै
2: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
1: वाह मैले खोजेको जस्तै रहेछ
2: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-3544
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
4: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
5: के भयो बोला दाइ के गुनगुनाइरहेको
4: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
5: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
4: यति सजिलै
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत

0: Gibbs 98.3 FM, your companion.
1: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज.
2: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 योर कम्प्यानियनमा. कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूज सुन्न सक्नुहुन्छ, साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ. र म निजल छु तपाईँको साथमा. फलो गर्नुहोला हाम्रो इन्स्टाग्राम, फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज. अहिले पनि हामी लाग्दछौँ अर्को न्युजतर्फ. न्युज रहेको छ वेस्ट ह्यामका सहमालिक सुलिधानमाथि यौन शोषणको आरोप. वेस्ट ह्याम युनाइटेडका सहमालिक तथा अरबपति व्यवसायी डेभिड सुलिभानमाथि दशकौंदेखि धेरै महिलालाई आफ्नो पद र शक्ति दुरुपयोग गर्दै यौन शोषण गरेको आरोप लागेको छ. केही घटनामा उनीहरू किशोरी अवस्थामै रहेको दावी समेत गरिएको छ. बीबीसी प्यानोरमा र टाइम्सको संयुक्त अनुसन्धानले सातजना महिलाको आरोप उजागर गरेको हो, जसका घटनाहरू सन् 1980 दशकदेखि विभिन्न समयसम्म घटेका छन्। यी सबै महिलाहरू त्यति बेला किशोरी वा पुग नपुग 20 वर्षको उमेरका थिए. उनीहरू सुलिभानका डेली स्पोर्ट र सेन्स स्पोर्ट पत्रिकामा काम खोज्दै आएका मोडलहरू थिए. महिलाहरूले सुलिभानमाथि यौन शोषण गर्ने र नाजायज फाइदाको लागि दबाब दिने गरेको आरोप लगाएका छन्। उनीहरूले व्यावसायिक भेटघाटका क्रममा यौन सम्बन्धका लागि दबाब दिएको, करियरमा अवसर दिने भन्दै यौन सम्पर्क वा मुखमैथुनका लागि बाध्य पारिएको दावी गरेका छन्। एक महिलाले आफूले नचाहँदा नचाहँदै पनि यौन सम्बन्धका लागि बाध्य पारेको बताएका छन्। 77 वर्षीय सुलिभानले सबै आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले ती आरोपहरू दशकौं पुराना र पूर्ण रूपमा निराधार भएको दावी गर्दै अस्वीकार गरेका हुन्। अनुसन्धान सार्वजनिक हुनु अघि नै उनले वेस्ट ह्यामको सहअध्यक्ष पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो निजी जीवन सम्बन्धी आरोपहरू विरुद्ध कानूनी रूपमा लड्ने बारे सोचिरहेका बताएका छन्। अनुसन्धानले सुलिभानको सन् 1990 दशकमा 16 वा 17 वर्षकी किशोरीसँग यौन सम्बन्धका लागि पैसा तिरेको स्वीकार गरेको तथ्य पनि देखाएको छ। त्यसबेला उनी 40 वर्षको हारारीमा थिए। सन् 2003 पछि मात्र 16 वा 17 वर्षका व्यक्तिसँग यौन सम्बन्धका लागि पैसा तिर्न कानूनी रूपमा अपराध मानिएको हो। सन् 1980 र 90 दशकमा सुलिभान ग्लामर मोडलिङ उद्योगमा शक्तिशाली व्यक्ति मानिन्थे। फ्लोरेन्स नामकी एक महिलाले सुलिभानले उनलाई आफ्नो घरमा भएको भेटमा यौन सम्बन्धका लागि दबाब दिएको बताएकी छिन्। उनका अनुसार सुलिभानले उनलाई आफ्नो पत्रिकामा नियमित काम दिने भन्दै यौन सम्बन्धको प्रस्ताव राखेका थिए। उनले डर र दबावका कारण आफूले नचाहँदा नचाहँदै पनि यौन सम्बन्ध भएको दावी गरेकी छन्। सुलिभानका कानूनी प्रतिनिधिहरूले भने उनको दावी अपत्यारिलो भएको बताएका छन्। अन्य दुई महिलाले पनि आफ्नो करियर बिगारिदिने डरका कारण यौन सम्बन्धका लागि बाध्य भएको बताएका छन्। एक महिलाले सुलिभानले आफूलाई कोठाबाट बाहिर जान नदिएको र ढोका बन्द गरेको दावी गरेकी छन्। धेरै महिलाहरूले डरका कारण आफ्नो पहिचान गोप्य राखेका छन्। बीबीसी र टाइम्सले केही प्रमाणहरू जस्तै डायरी, प्रहरी अभिलेख र परिवार तथा साथीहरूको बयान मार्फत विवरण पुष्टि गरेको जनाएको छ। कम्तीमा 8 महिलाले प्रहरीलाई सुलिभानको व्यवहारबारे जानकारी दिएको पनि अनुसन्धानमा उल्लेख छ, तर उनी विरुद्ध कुनै आपराधिक मुद्दा दायर गरिएको छैन। एक महिलाले 2023 एसेक्स प्रहरीमा उजुरी दिएकी थिइन्, तर प्रहरीले पर्याप्त प्रमाण नभएको भन्दै थप कारवाही नगर्ने निर्णय गरेको थियो। सुलिभान सन् 2008 पनि यौन हिंसा गरेको आरोपमा पक्राउ परेका थिए, तर उनीमाथि कुनै अभियोग लगाइएको थिएन। फुटबल नियामक निकायहरूले हाल यो विषयलाई नजिकबाट हेरिरहेका छन्। इङ्ल्यान्डको फुटबल संघले यसअघि नै उनको बारेमा सुरक्षा सम्बन्धी अनुसन्धान गरेको जनाएको छ। वेस्ट ह्याम क्लबले आफूलाई बलियो सुरक्षा नीति पालना गर्ने बताउँदै व्यक्तिगत मुद्दामा टिप्पणी गर्न नसक्ने प्रतिक्रिया दिएको छ। सुलिभानले आफ्नो राजीनामा वक्तव्यमा आरोपहरू झुठा भएको दोहोऱ्याउँदै आफूलाई मिडियाले गलत रूपमा चित्रण गरेको बताएका छन्। उनले बीबीसी विरुद्ध कानूनी कदम चाल्ने चेतावनी समेत दिएका छन्। सुलिभान प्रकरणले फुटबल प्रशासन र क्लब स्वामित्वमा नैतिकता र पारदर्शिता बारे गम्भीर प्रश्न उठाएको छ। हजुर, विकली वर्ल्ड न्यूजमा अर्को गीतको पालो भइसकेको छ। गीत रहेको छ गोली सिसाको।

हजुर श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्यूजमा अर्को न्यूज भनिरहेको छ, खाडी संकट बीच ऊर्जा व्यापारमा भारत र भेनेजुएला बीच सम्बन्ध थप सुदृढ बनाउने प्रयास। अपरा न्यूज विकली वर्ल्ड न्यूजमा, मध्य पूर्व खाडीमा चर्किएको सैन्य संकटका कारण विश्वव्यापी तेल आपूर्ति प्रणाली अवरुद्ध भइरहेका बेला भारत र भेनेजुएलाले ऊर्जा क्षेत्रमा आफ्नो सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास थालेका छन्। भेनेजुएलाले भारतलाई यस क्षेत्रमा आफ्ना एक प्राथमिकता प्राप्त साझेदारका रूपमा हेरेको नयाँ दिल्लीले स्पष्ट पारेको छ। यसै सिलसिलामा भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज मन्त्रीहरूको ठूलो टोलीसहित भारत भ्रमणमा आएकी छिन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरिन्। वार्तापछि आयोजित मीडिया ब्रिफिङमा भारतीय परराष्ट्र मन्त्रालयका सचिव रुद्रेन्द्र टन्डनले दुई देश बीचको छलफल मुख्य गरी ऊर्जा क्षेत्रका अपस्ट्रिम खानी उत्खनन र डाउनस्ट्रिम प्रशोधन तथा वितरण परियोजनाहरूमा केन्द्रित रहेको जानकारी दिए। रोइटर्सका अनुसार उनले भारतको आर्थिक राजधानी मुम्बई पुगेर त्यहाँका शीर्ष ऊर्जा उद्योगका नेतृत्वकर्ताहरूसँग पनि भेटघाट गरेकी छन्। गत मे महिनामा भारत भेनेजुएलाको कच्चा तेल आयात गर्ने विश्वकै दोस्रो ठूलो मुलुक बनेको थियो। भारतले मे महिनामा प्रतिदिन 4,27,000 ब्यारल तेल खरिद गरेको छ, जुन परिमाण अमेरिका पछिको सबैभन्दा बढी हो। पछिल्ला महिनाहरूमा भारतको प्रमुख व्यवसायिक घराना रिलायन्स इन्डस्ट्रिज भेनेजुएलाको कच्चा तेल खरिद गर्ने विश्वकै शीर्ष तीन ठूला कम्पनी मध्ये एकका रूपमा उभिएको छ। कप्लरको तथ्याङ्कले पनि मे महिनामा भेनेजुएला भारतको चौथो ठूलो तेल आपूर्तिकर्ता देश बन्ने दिशामा रहेको देखाएको छ। विश्वकै तेस्रो ठूलो तेल आयातकर्ता र उपभोक्ता मुलुक भारतले इरानसँगको अमेरिकी इजरायली युद्धका कारण सिर्जित आपूर्ति अवरोधको सामना गरिरहेका बेला भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिको यो भ्रमण भएको हो। उक्त युद्धका कारण रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने हर्मोज जल डमरू मध्ये व्यावहारिक रूपमा पूर्णत बन्द भएको छ, जहाँबाट दक्षिण एसियाली राष्ट्र भारतको कुल कच्चा तेल आयातको 40% भन्दा बढी हिस्सा ओसार पसार हुने गर्दथ्यो। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौ र गीत भनेर रहेको छ, यो मन तिम्रो हो, फ्रम द मुभी चट्टान।

0: हुन्छ।
1: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-12-35-888
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
8: केही नौलो
7: रोचक
8: अनि अचम्म लाग्ने तथ्यहरू KIPS 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
7: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र KIPS 98.3 FM मा
9: यो हो KIPS 98.3 FM तपाईं सँगको सहयात्रा
10: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
11: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन KIPS FM 98.3 यो कम्पनीमा द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु टिन कार्यक्रम विकली वर्ल्ड सुन सक्नुहुन्छ हरेक आइतबार बिहानको 7 बजे सोमबार बेलुकी 8 बजे मङ्गलबार दिउँसोको 3 बजे कार्यक्रममा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ फलो गर्नु होला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ KIPS FM 98.3 MHz अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ न्युज भने रहेको छ मेटा र मुकेश अम्बानीको रिलायन्स बीच एआई डाटा सेन्टर सम्झौता अब पुरा न्युज विकली वर्ल्ड न्युजमा विश्वव्यापी रूपमा कृत्रिम बौद्धिकता एआई पूर्वाधार विस्तार गर्ने प्रतिस्पर्धा तीव्र भइरहेका बेला फेसबुकको मातृ कम्पनी मेटाले भारतमा पहिलो एआई सक्षम डेटा सेन्टर निर्माणका लागि रिलायन्स इन्डस्ट्रीसँग साझेदारी गरेको छ यो परियोजना भारतको गुजरात राज्य स्थित जामनगर जिल्लामा निर्माण गरिनेछ दुवै कम्पनीले बुधबार संयुक्त रूपमा घोषणा गर्दै उक्त डाटा सेन्टरले जेनेरेटिभ एआई सेवाहरूलाई समर्थन गर्न आवश्यक उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार उपलब्ध गराउने बताएका छन् विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको ठूलो अर्थतन्त्र मध्ये एक भारतमा डिजिटल सेवा र एआई माग बढ्दै गएपछि यस्तो लगानी गरिएको हो रिलायन्स इन्डस्ट्रिजले आगामी 2 वर्षभित्र 168 MW क्षमताको डेटा सेन्टर विकास गर्नेछ भने मेटाले उक्त पूर्वाधारबाट आवश्यक क्षमता भाडामा लिएर प्रयोग गर्नेछ परियोजनाको वित्तीय विवरण भने सार्वजनिक गरिएको छैन मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुगरबर्गले रिलायन्ससँगको साझेदारीलाई भारतमा कम्पनीको पहिलो एआई सक्षम डेटा सेन्टर निर्माणका रूपमा उल्लेख गर्दै यसलाई रणनीतिक रूपमा महत्वपूर्ण कदम भएको बताउनुभयो उहाँका अनुसार जामनगरमा बन्ने यो विश्वस्तरीय सुविधा मेटाको एआई पूर्वाधारलाई विश्वव्यापी रूपमा विस्तार गर्न सहयोगी हुनेछ र भारतको डिजिटल अर्थतन्त्रप्रतिको दीर्घकालीन लगानीलाई अझ सुदृढ बनाउनेछ रिलायन्सका अध्यक्ष मुकेश अम्बानीले यो परियोजनालाई भारतमा विश्वस्तरीय प्रविधि कम्पनीका लागि पहिलो बिल्ड टु सुट डाटा सेन्टर भएको बताए उनले यसलाई भारतको डिजिटल पूर्वाधार विकासमा ऐतिहासिक कदमका रूपमा व्याख्या गरे भारतमा 1 अर्बभन्दा बढी इन्टरनेट प्रयोगकर्ता रहेकाले क्लाउड कम्प्युटिङ एआई सेवा र डाटा भण्डारणको माग तीव्र रूपमा बढिरहेको छ यही कारण विश्वका ठूला प्रविधि कम्पनीहरू र स्थानीय समूहहरूले देशभर ठूला डेटा सेन्टर परियोजनामा लगानी बढाइरहेका छन् यसअघि गुगल र अमेजनले पनि भारतमा आफ्नो क्लाउड पूर्वाधार विस्तार गरिसकेका छन् भने अडानी समूह र रिलायन्स जस्ता भारतीय कम्पनीहरूले समेत विशाल डेटा सेन्टर योजनाहरू सार्वजनिक गरेका छन् हालै अस्ट्रेलियाली डेटा सेन्टर कम्पनी एयरट्रङ्कले सन् 2030 भारतमा 5 GW क्षमताको पूर्वाधार विकास गर्न 30 अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको थियो रिलायन्स इन्डस्ट्रिज भारतको सबैभन्दा ठूलो निजी समूह हो यसको जामनगर रिफाइनरीजलाई विश्वकै सबैभन्दा ठूलो मध्ये एक मानिन्छ सोही जामनगर क्षेत्रमा रहेको वन्यजन्तु उद्धार तथा संरक्षण केन्द्रलाई पनि विश्वका ठूला संरक्षण

शिक्षण परियोजना मध्ये एकका रूपमा उल्लेख गरिन्छ। यस नयाँ एआई डेटा सेन्टरले भारतलाई विश्वव्यापी डिजिटल पूर्वाधार र कृत्रिम बौद्धिकता प्रतिस्पर्धामा थप अग्रस्थानमा उभ्याउने अपेक्षा गरिएको छ। हजुर, विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत भनेर रहेको छ रातो गुलाब बाई गंगा सोनाम।

ओके कार्यक्रम विकली वॉलेस सुन्दै हुनुहुन्छ। विकली वॉलेसमा नेक्स्ट न्यूजतर्फ लागौ। न्यूज रहेको छ, चक्कु प्रहारको भिडियो भाइरल भएपछि आयरल्यान्डमा हिंसात्मक प्रदर्शन, गाडी र घरहरूमा आगजनी। उत्तरी आयरल्यान्डमा अध्यागमन विरोधी प्रदर्शनले उग्र रूप लिएपछि व्यापक हिंसा भड्किएको छ। एकजना व्यक्तिमाथि भएको विभत्स चक्कु प्रहारको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उग्र दक्षिणपन्थी कार्यकर्ताहरूले आह्वान गरेको आन्दोलन अन्तत हिंसामा परिणत भएको हो। इलोन मस्क र टमी रोबिन्सन लगायत सामाजिक सञ्जालका पपुलर व्यक्तिहरूले मानिसहरूलाई सड़कमा उत्रिन उक्साएपछि गत मंगलबार राति बेलफास्ट र आसपासका क्षेत्रमा मुकुण्ड लगाएका प्रदर्शनकारीहरूको समूहले सवारी साधन र घरहरूमा आगजनी गर्नुका साथै सड़क अवरुद्ध गरेका हुन्। प्रदर्शनकारीहरूले पूर्वी बेलफास्टको न्यू टाउन्डर्स रोडमा एउटा ग्लाइडर बस नियन्त्रणमा लिएर जलाइदिएका छन् भने सङ्किल रोड र न्यूटाउन एबीमा कैयौं कारहरूमा आगो लगाएका छन्। आगजनीका कारण ती क्षेत्रहरू धुवाको मुस्लोले ढाकिएका थिए भने साइरनको आवाजसँगै आकाशमा प्रहरीको हेलिकप्टरले गस्ती गरिरहेको दृश्य देखिएको थियो। गत सोमबार राति उत्तरी बेलफास्टमा एक व्यक्तिमाथि भएको सांघातिक आक्रमणको सम्बन्धमा प्रहरीले सुडानका 31 वर्षीय शरणार्थीमाथि ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरे लगतै यो अशान्ति सुरु भएको थियो। पक्राउ परेका संदिग्धलाई बुधबार बेलफास्टको म्याजिस्ट्रेट अदालतमा उपस्थित गराइएको थियो। प्रहरी सहायक प्रमुख कन्स्टेबल रायन हेडर्सनले नागरिकहरूलाई शान्त रहन अपील गरेका थिए। उत्तरी आयरल्यान्डका विभिन्न स्थानहरूमा छिटपुट रूपमा अशान्ति फैलिएको र सवारी साधनहरू जलाएको पुष्टि गर्दै उनले सबैलाई संयम अप्नाउन, जिम्मेवारीपूर्वक प्रस्तुत हुन र आफ्नो वा अरूको ज्यान जोखिममा पार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेका थिए। हेडर्सनले स्थानीय समुदायका प्रभावशाली व्यक्तिहरूलाई शान्तिपूर्ण प्रदर्शनका लागि प्रोत्साहित गर्न र हिंसा वा विसङ्गतिलाई निरुत्साहित गर्न भूमिका खेल्न समेत अनुरोध गरेका थिए। चक्कु प्रहारको घटना सोमबार राति 10:30 बजेतिर उत्तरी बेलफास्टको एउटा फ्ल्याट बाहिर भएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एक व्यक्तिले भुइँमा लडिरहेका अर्का व्यक्तिमाथि चढेर उनको टाउको र घाँटीमा लगातार प्रहार गरिरहेको देखिन्छ। प्रहरीले घटनास्थलबाट एउटा भान्सामा प्रयोग हुने चक्कु बरामद गरेको छ। आक्रमणबाट पीडित 40 वर्षका ती व्यक्तिको आँखा, अनुहार र धाडमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। हजुर, विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ। गीत रहेको छ मखमली फ्रम द ब्यान्ड द हुलाकी।

हजुर श्रोता मित्र, कार्यक्रम विकली वेलनेस सुन्दै हुनुहुन्छ। विकली वेलनेसमा आज मसँग रहेका सम्पूर्ण न्युजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला। फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 90.3 MHz, त्यहाँ हामीलाई फलो गर्नु होला इन्स्टाग्राम अनि फेसबुकमा, टिकटकमा पनि तपाईँले फलो गर्न सक्नुहुन्छ। र नेक्स्ट विक पनि आउने बाचाको साथमा आजको लागि म निजल बिदा हुन चाहन्छु। नमस्कार, ठिकै बाबा, सुन्दै गर्नुहोला किप्स एफएम 90.3 MHz।

life-changing quotes. रीस यमराज हो, आगो हो, जसको एउटा सानो झिल्काले संसार नै भस्म बनाइदिन्छ। यो भनाई हो जेम्स को।

0: हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 4 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
1: Bollywood Golden Hits.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
2: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
4: Stay connected with your favorite station Kips FM 98.3 MHz
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
10: You can dance
11: You can sing All you gotta do is
12: Just tune in.
13: Kips FM 98.3 MHz, your companion. The radio.

0: of new generation.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
6: भन्ज्याङ चौतारी
5: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
0: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
7: Yoho Kips FM 98.3 MHz
8: Bollywood Golden Hits

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न बसे बसे बसे तिम्रो जवानीमा मस्त
3: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Keeps most wanted. Keeps most wanted.
4: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: नेपाली साङ्गीतिक क्षेत्रका गीत सङ्गीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
4: म्युजिक मज्जा
3: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा।

Life-changing quotes. डरलाई आफैसित राख्नुहोस् तर हौसलालाई सबैसित बाँड्नुहोस्। यो भनाई हो रोबर्ट लुइसको।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले साँझको 5 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion.

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
1: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
2: कलियुग टाइम्स एवरी डे 11 to 12 p.m.

0: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709 98511709
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98512 34444
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: नेपाली सुपर हिट्स

3-in-1. From the movie Dharma Sankat.

0: radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Kips FM 98.3 MHz. Just tune in.
1: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
2: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
3: Stay connected with your favorite station Kips FM 98.3 MHz
4: Join our community on Facebook for the latest updates and all the music you love
3: And don't stop there follow us on Instagram and TikTok too Search Kips FM 98.3 MHz and hit that follow button today.
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising, affordable, effective and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड वेयर एभर यु आर।
2: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे।
3: Best romantic Hindi songs.
4: Tujh mein rab dikhta hai yaara, main kya karun? Tujh mein rab dikhta hai yaara, main kya karun?
3: Every Sunday 9 p.m. and Tuesday 6 p.m.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: तपाई सुन्दै हुनुहुन्छ
4: के
3: ई
4: बी
5: एस किप्स 98.3 एफएम योर कम्पानियन
6: 3-in-1 From the movie, A Mero Hazur

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
6: तपाई सुन्दै हुनुहुन्छ
7: के
6: ई
7: ई
6: पी
8: एस किप्स 98.3 एफएम योर कम्पानियन
3: KIPS FM 98.3 MHz presents Best Romantic

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मार्क.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
4: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 9851170939
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
9: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
8: किन ए एसी लाइट ब्रिक नै
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तो रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591-3596 98512-35444
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
11: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
13: Babu, pani ko bill tiri de lo.
14: La, tiri de.
15: Babu, batti ko bill tiri de aaja.
14: La, la, tiri de.
13: Dada, internet ko pani last dino hai aaja.
14: La. त्यो पनि तिर्दे
13: तर सबै कुरा यति छिटै कसरी तिरिस
14: किनकि मसँग हाम्रो पात्र छ
15: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
14: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
16: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
17: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
18: Stay connected with your favorite station keeps FM 98.3 MHz
2: Join our community on Facebook for the latest updates and all the music you love
18: And don't stop there follow us on Instagram and TikTok too Search keeps FM 98.3 MHz and hit that follow button today
19: केही नौलो
20: रोचक
19: अनि अचम्म लाग्ने तथ्यहरू
20: किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
21: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8-9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा
22: दिस इज किप्स 98.3 एफएम योर कम्पानियन
6: Kips FM 98.3 MHz presents Best Romantic Hindi Songs

0: बनाए हो रूज़वेल्ट को।
1: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
2: Every Saturday 10 AM, Monday 6 PM and Friday 2 PM.
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
0: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888।
11: नेपाली पप गीतहरूको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला।
12: हरेक शनिबार मध्याह 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: This is English Nonstop Hits on Keeps 98.3 FM.

0: किप्स 98.3 एफएममा गजल संसार
1: मुझसे मिलने शमा जलाकर आज महल में आज
0: गजल संसार
1: गुम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार बिल्की 10 बजे
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 9851170939
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: History of Rock.
11: Here I am. Rock you like a hurricane.
12: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
13: Keeps 98.3 FM, your companion.
14: This is English Non-Stop Hits on Keeps 98.3 FM.

life-changing quotes. सबैलाई माया गर्नुहोस्, केहीलाई मात्र विश्वास गर्नुहोस्, कसैको पनि बिगार नगर्नुहोस्। यो भनाई हो विलियम शेक्सपियरको।

0: megahertz.
1: The voice sunde hununsa Kips FM 98.3 megahertz, your companion.
2: Kips time check.
3: अहिले बेलुकीको 8 बजेको छ.
4: Keeps you cool. Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
1: Kips 98.3 FM ma yo ho. Music Mazza, Music Mazza.
6: हेलो नमस्ते श्रोता मित्र, तपाईँ अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज र म युक्ता आइसकेकी छु कार्यक्रम म्युजिक मजामा. कार्यक्रम म्युजिक मजा यस्तो कार्यक्रम हो जसमा तपाईँले पुरानो नयाँ रमाइलो रमाइलो नेपाली गीतहरू सुन्न सक्नुहुन्छ र साथसाथै हामीसँग विभिन्न सेगमेन्ट्स पनि हुने गर्दछन् जुन चाहिँ कार्यक्रममा म तपाईँको लागि राख्ने नै छु. तपाईँ ट्युन्ड इन हुनुहुन्छ स्टेसन किप्स FM 98.3 megahertz, the radio of new generation, the station that always keeps you cool, keeps you alive and keeps you entertained. तपाईले हामीलाई कहीँबाट पनि कुनै समयमा पनि सुन्न सक्नुहुन्छ. हाम्रो अनलाइन एड्रेस www.keepsfm.com मार्फत वा एप हाम्रो पात्रो मार्फत पनि तपाईले हामीलाई सुन्न सक्नुहुन्छ. सो अहिले बेला भइसकेको छ यस कार्यक्रमको पहिलो गीत सुन्ने. गीत रहेको छ कहिले भेट्ला खै के बाँचौला खै बाई अल्मोडा राणा उप्रेती. हजुर, यस गीतमा भोकल लिरिक्स र म्युजिक अल्मोडा राणा उप्रेतीको रहेको छ भने अडियो मिक्सिङ मास्टरिङ उज्जवल श्रेयान महतको रहेको छ.

श्रोता मित्र, कार्यक्रम म्युजिक मजामा हामीले भर्खरै पहिलो गीत सुन्यौं, कहिले भेट्ला खै के बाचौला खै बाई अलमोरा राणा उप्रेती। अब यही कार्यक्रममा हामी दोस्रो गीत सुन्नेछौँ। गीत रहेको छ सोल्टिनी। यस गीतमा आवाज रहेको छ आकाश खड्का र त्रिशाला गुरुङको। यस गीतको कम्पोजर पनि आकाश खड्का र त्रिशाला गुरुङ नै हुनुहुन्छ। म्युजिक प्रड्युसर हुनुहुन्छ अनमोल थापा।

0: ओके श्रोता मित्र, हामीले भर्खरै गीत सुन्यौ सोल्टनी बा आकाश खड्का फिचरिङ त्रिशाला गुरुङ। अब कार्यक्रममा पालो भइसकेको छ सेगमेन्ट युट्युब धमाकाको।
1: युट्युब धमाका धमाका
0: हजुर सेगमेन्ट युट्युब धमाकामा हामी सुन्ने गर्दछौँ युट्युबमा धेरै धेरै भ्युज पटुल्न सफल गीत। सो यस सेगमेन्टमा पढ्न सफल भएको छ गीत बेला बेला बाई सुशान्त केसी। हजुर, यस गीतको राइटर, कम्पोजर र पर्फर्मर हुनुहुन्छ सुशान्त केसी। म्युजिक प्रडक्सन रहेको छ एसकी र शाश्वत श्रेष्ठको। मिक्सिङमा स्ट्रिङ पनि गर्नुभएको छ शाश्वत श्रेष्ठले नै। श्रोता मित्र, यो गीत हामी सुन्नेछौँ र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक। ब्रेकपछि कार्यक्रम म्युजिक मजामा म फेरि आउनेछु र मसँग अरू पनि विभिन्न गीतहरू रहेका छन् जुन तपाईँको लागि म राख्नेछु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्जलाई ट्युन इन गरिराख्नुहोला।

0: बिहीबार दिउँसो 3 बजे, शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा।
2: मेरो मन छैन बसमा, तिमीलाई 10 दिन्छु 10 मा, केलाई गरिराको प्रश्न, फसे फसे फसे तिम्रो जवानीमा मस्त।
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग। 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ, मौकाको फाइदा उठाउनुहोस्।
3: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
5: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एउटा राम्रो होला?
6: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
5: किन एएसी लाइट ब्रिक नै?
6: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
5: वाह, मैले खोजेको जस्तो रहेछ।
6: स्ट्रङ, लाइट एन्ड स्मार्ट, एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ। फोन 01-591-3596, 98-12-35-444.
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
12: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888, 98-12-35-888।
13: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
14: बाबु, पानीको बिल तिरिदे ल।
15: ल तिरिदे।
16: बाबु, बत्तीको बिल तिरिदे आज।
15: ल ल तिरिदे।
14: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
15: ल त्यो पनि तिरिदे।
14: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
15: किनकि मसँग हाम्रो पात्र छ।
16: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
15: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
17: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
18: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
1: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। साथ साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
19: राजा मतिवा मती नएवा ने पुछे चंगुट खेले
20: नेपाल भाषा या न्याय पुसे चौमेत
21: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज

0: चिप्स 98.3 एफएम मा यो हो म्यूजिक मजा म्यूजिक मजा
1: ओके ब्रेक पछि म युक्ता फेरि आइसके कार्यक्रम म्युजिक मजामा तपाईँ ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो अफ न्यू जेनेरेसन हजुर तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ कहीँबाट पनि हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्र मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ अब चाहिँ कार्यक्रममा पालो भइसकेको छ सेगमेन्ट के छ नयाँको
0: के छ नयाँ के छ नयाँ
1: हजुर के छ नयाँ सेगमेन्टमा हामी सुन्ने गर्दछौँ रमाइला रमाइला नयाँ नयाँ गीतहरू Alright, so yes segment ka hami aba pahilo git sunne chau Naini Resham Is gitko singer saru nuncha Sagar Sansar Rai Indrakala Rai Music ra lyrics Suman Tamang ko rahe ko chau Programming Shashwat Shrestha le garnu bhayeko chau Mixing ra mastering Sajan Shah ko rahe ko chau

और आज के इस नया सेगमेंट को हमने पहले गीत सुनी सके हो नैनी रेशम सागर संसार राय र इन्द्रकला राय को आवाज में। अब यही सेगमेंट का हमी दोस्रो गीत सुन्ने छौ। गीत रहेको छ म्याग्दी रुमाले। यो गीत मुभी रोल नम्बर 1 बाट रहेको छ भने यस गीतको सिंगर्सहरू हुनुहुन्छ प्रशान्त शिवाकोटी र शान्तिश्री परियार। म्युजिक डाइरेक्टर हुनुहुन्छ प्रशान्त शिवाकोटी। लिरिक्स सुषमा सिग्देलको रहेको छ। म्युजिक प्रोडक्सन मिक्सिङ मास्टरिङ रहेको छ दिवेश रायको।

अगे श्रोता मित्र हामीले भर्खरै गीत सुन्यौँ म्याग्दी रुमाले यो गीत रहेको थियो मुभी रोल नम्बर 1 ओके के छ नयाँ सेगमेन्ट अब फेरि हामी तेस्रो गीत सुन्नेछौँ गीतको बोल रहेको छ पर्खाएँ यस गीतमा लिरिक्स म्युजिक कम्पोजिसन अरेन्जिङ र भोकल्स रहेको छ उर्गेन दङको मिक्सिङ मास्टरिङ दिपेश प्रधानको रहेको छ ब्याक भोकल्स दिनुभएको छ अर्पण लामा वीरेन्द्र दङ बसन्ती लामा र सुमिना लोले

हजुर श्रोता मित्र, के छ नयाँ सेगमेन्टको गीत हामीले सुन्यौँ पर्खाई उर्गिन्दोङको आवाजमा। अब फेरि पनि यही सेगमेन्टको हामी अर्को गीत सुन्नेछौँ। गीत रहेको छ भित्ते खडी। यस गीतको राइटर र पर्फर्मर हुनुहुन्छ ब्यान्ड बगैँचा। प्रड्युसिङ मिक्सिङ मास्टरिङ रहेको छ अगस्टसको। श्रोता मित्र, यो गीत हामी सुन्नेछौँ र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक। ब्रेकपछि कार्यक्रम म्युजिक मजामा म युक्ता पुनः उपस्थित हुनेछु र तपाईँलाई अरू पनि विभिन्न गीत सुनाउनेछु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Classic Hindi pop time.
6: Chalne lagi hai hawa.
5: Classic Hindi pop time at Kips FM 98.3.

0: every Tuesday 12 PM and Thursday 8 PM.
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
2: किप्स एफएम 98.3 मेगाहर्ज

0: चिप्स 98.3 एफएम मा यो हो म्यूजिक मज़ा म्यूजिक मज़ा।
1: ओके श्रोता मित्र, ब्रेक पछि म युक्त पुनः हाजिर भइसके कार्यक्रम म्युजिक मज्जामा। यस कार्यक्रममा हामी सुन्दैछौँ रमाइलो रमाइलो नेपाली गीतहरू। तपाईँ ट्युन इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट अलवेज किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड। किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पानियन। ओके, हाम्रो अनलाइन एड्रेस हो kipsfm.com। यस मार्फत तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ कहीँबाट पनि, कुनै पनि बेला, र सुन्न सक्नुहुन्छ हामीलाई एप हाम्रो पात्रबाट पनि। सो अब कार्यक्रमको गीततिर नै म लाग्न चाहन्छु। अब हामी सुन्नेछौँ गीत पहिलो माया नभए मेरो अन्तिम हुनु। यो गीत ब्यान्ड वी आर लोकल्स फिचरिङ दिव्य दृष्टि लामाको रहेको छ।

हजुर श्रोता मित्र, हामीले सुन्यौँ गीत पहिलो माया नभए मेरो अन्तिम हुनु। अब म्युजिक मजामा हामी फेरि अर्को रमाइलो गीत सुन्नेछौँ। गीत रहेको छ क्यालेन्डर। यस गीतमा आवाज दिनुभएको छ सुन्दर विकेटीले। लिरिक्स डिपी खनालको रहेको छ, कम्पोजिसन शङ्कर थापा स्माइलको रहेको छ, अरेन्जर हुनुहुन्छ उदयराज पौडेल, मिक्सिङ मास्टरिङ अशोक महर्जनले गर्नुभएको छ।

जिन श्रोता मित्र हामीले सुन्यौ गीत क्यालेन्डर सुन्दर विकिटीको आवाजमा, अब हामी फेरि अर्को रमाइलो गीत सुन्नेछौँ। अब म्युजिक मजाको हामी अन्त्य अन्त्यतिर पनि आइसकेको छौँ, सो त्यसैले अब हामी यस कार्यक्रमको अन्तिम गीत सुन्नेछौँ। गीतको बोल रहेको छ सैया। यसमा लिरिक्स, म्युजिक कम्पोजिसन, अरेन्जिङ रहेको छ उर्गेन दोङको। सिङ्गर्सहरू हुनुहुन्छ उर्गेन दोङ र अनु चौधरी। मिक्सिङ मास्टरिङ टिपेश प्रधानको रहेको छ भने ब्याक भोकल दिनुभएको छ वीरेन्द्र दोङले। अब यो गीत म तपाईँको लागि राख्दैछु र यो गीत सँगसँगै म युक्ताको पनि विदा माग्ने बेला भइसकेको छ। आशा छ तपाईँको पछिल्लो एक घन्टा रमाइलोसँग बित्यो। ओके, सुमयुक्तलाई पनि अब बिदा दिनुहोला।

life-changing quotes. सफल मानिस र असफल मानिस दुबै गल्ती गर्छन्, तर सफल मानिसले आफ्नो गल्ती दोहोराउँदैनन्। यो भनाई हो हेरोल्ड प्रिन्सको।

0: ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
1: द विकली काउन्टडाउन सो अफ टप 10 इङ्लिस नम्बर्स विथ एक्सक्लुसिभ सेगमेन्ट्स क्लासिक चोइस इन्फो हाउस फ्रेश हिट्स एन्ड मेनी मोर Tune into Weekly 10.
2: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 MHz.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 9 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: number 19.
1: मूवी
2: दो दीवाने शहर में,
1: सॉन्ग
2: आसमा आसमा।

0: number 14.
1: Movie
2: Dhurandhar, The Revenge.
1: Song
2: Aari Aari.

0: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला।
1: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
2: Keeps FM 98.3 MHz.

0: Nummer 13.
1: मूवी
2: पति पत्नी और वो दो
1: सॉन्ग
2: रूप दी रानी

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-92-12-35-888
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
15: Hollywood Times, every day, 11 to 12 p.m.
16: Farki farki, aau chuma, timro man ko nazikai. Farki farki, basu ma, timro ghar ko nazikai.
17: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
18: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
19: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
18: on KIPS 98.3 FM.
8: KIPS 98.3 FM.
1: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: Number 5.
1: Say whoa!
2: Movie.
3: Hey, Jawani to Ishq Hona Hai.
2: Song.
3: Wow.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: नेपाली पॉप फ्लैशबैक

0: listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
3: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888.
6: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: KIPS 98.3 FM, your companion.
2: Nepali Pop Flashback.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.